0: क्या आप अपना मीडिया प्लान बनाना चाहते हैं स्मार्ट? तो चुनिए नए चैनल आज तक लाइव टीवी को अपने कनेक्टेड डिवाइसेस पर। पहुंचिए इंटरनेट से जुड़े करीब 100 मिलियन स्मार्ट व्यूअर्स तक। एडवर्टाइज करने के लिए ईमेल कीजिए sales@aajtak.com।
1: प्रेजेंटेड बाय पतंजलि गाय का घी, लगाएं स्वाद और सेहत का तड़का, हर माँ का भरोसा, प्यार से परोसा।
2: Akajay, the number one Korean skincare brand, now in India.
3: नमस्कार, आप देख रहे हैं आज तक। आपके साथ मैं हूं सईद अंसारी। स्वागत है एक बार फिर से आपका दस्तक में। और अब खबर पाकिस्तान अधिकृत कश्मीर यानी कि पीओके की। जिस जमीन को पाकिस्तान अपनी बताता है, अब पीओके वालों ने ऐलानिया कह दिया है कि वो पाकिस्तान का हिस्सा नहीं है। पाकिस्तान अधिकृत कश्मीर के रावलकोट में जम्मू कश्मीर ज्वाइंट आर्मी अवामी एक्शन कमेटी यानी कि JAAC की अगुवाई में चल रहे आंदोलन से अब आसिम मुनीर और शहबाज शरीफ की शामत आ गई। और ऐसे में पाकिस्तान ने JAAC के प्रमुख नेता शौकत नवाज मीर के साथ 600 से अधिक नेताओं को गिरफ्तार कर लिया। लेकिन पीओके में पाकिस्तान के खिलाफ विरोध का शोर नहीं थम रहा। आइए दिखाएं आपको अब पीओके का क्या होगा।
4: पीओके में बगावत का एटम बम, मुनीर की शामत कन्फर्म।
5: एक जवाब जिंदगी वहां पर कोशिश करके लोगों को दो।
4: पीओके से उठी आवाज, अब पाकिस्तान का हिस्सा नहीं पीओके। पीओके के नेता शौकत मीर नवाज पर मुनीर ने रखा 1 करोड़ का इनाम। बौखलाए मुनीर ने पीओके में नेताओं और 600 लोगों को उठवा लिया। पाकिस्तान के कब्जे वाले कश्मीर में अब आवाम मांग रही है आजादी। वो पीओके जिस पर पाकिस्तान का अवैध कब्जा है और पाकिस्तान जिसे अपनी जमीन बताता है, जबकि भारत इसे अपना अभिन्न अंग मानता है। जिस पीओके को पाकिस्तान ने 2 हिस्सों में बांटा हुआ है, आजाद कश्मीर और गिलगित बाल्टिस्तान, अब इसी पीओके से आवाज उठी है कि पीओके पाकिस्तान का हिस्सा नहीं है।
5: किसी ने वो बंदर की आंख में माचिस दी थी, उसने सब चीजों को आग लगा दी थी। इन्होंने इनके हाथ में किसी ने मोबाइल दे दिया, ट्विटर दे दिया, जो उठता है कहता है कश्मीरी जो है वो पहले वफादारी का होता है। कश्मीर पाकिस्तान का हिस्सा नहीं है, कश्मीर पाकिस्तान की रियासत का हिस्सा नहीं है। पाकिस्तान के उन मेहनत कशु मजदूरों से वफादारी करो जिन्होंने तुम्हें मुंतखब भी नहीं किया हुआ और फिर भी तुम उनके सरों पर बैठे हुए हो।
4: पीओके में रावलकोट की ईदगाह से पाकिस्तान से आजादी की ये आवाज उठी है। जिस पीओके में आसिम मुनीर ने महंगाई और हक मांग रहे बेगुनाह लोगों पर गोलियां चलवा दी, 27 लोगों का कत्लेआम करवा दिया, अब उस पीओके की जम्मू कश्मीर ज्वाइंट आवामी एक्शन कमेटी यानी JAAC ने आंदोलन को और तेज कर दिया है।
6: पहली क्यादत अगर अरेस्ट होगी तो दूसरी क्यादत मौजूद है, दूसरी अरेस्ट होगी तो तीसरी क्यादत मौजूद है। हमने हर चीज का हमने भी प्रॉपर इंतजाम करके रखा है। अल्हम्दुलिल्लाह अवाम हमारे साथ है, एक मैंडेट हमारे पास है, इंशाल्लाह हमें उम्मीद है कि हम कामयाब हों।
4: और बौखलाए आसिम मुनीर ने पहले JAAC के प्रमुख नेता शौकत नवाज मीर और बाकी नेताओं की सूचना देने वालों पर 1 करोड़ रुपए का इनाम रखा और फिर शौकत नवाज मीर समेत 600 लोगों को गिरफ्तार कर लिया। आपको बता दें कि JAAC के कई नेताओं और कार्यकर्ताओं पर आतंकवाद विरोधी कानून के तहत केस भी दर्ज किए गए हैं। सरकार ने 5 जून को JAAC पर आतंकवाद विरोधी कानून के तहत प्रतिबंध लगा दिया था, लेकिन पीओके में पाकिस्तान के खिलाफ आक्रोश कम नहीं हो रहा है।
5: वहाँ पर सीज फायर लाइन पे, जीरो पॉइंट पे, तितली नोट, हमारी खवातीन और हमारे बच्चे वहाँ धरना दे के बैठे हुए हैं। ये जो कहते हैं कि राशन जो है वो कश्मीरियों का राशन बंद करेंगे, मैं कहता हूँ हमें तुम्हारे राशन की जरूरत नहीं है, तुम्हें हमारी जरूरत है। थोड़ा ख्याल करो, थोड़ा ख्याल करो, तुम्हें हमारी जरूरत है। कहीं ऐसा ना हो कि बाकी रास्ते खुल जाएं और फिर तुम हमारी मिलते करो, سارے ترلے کرو، کہیں ایسا نہ ہو، کہیں ایسا نہ ہو کہ تجارتی راستے پھر باقی اختیار کر لیے جائیں۔ اس لیے گزارش یہ ہے حالات کو نارمل کرنے کے لیے حکمرانوں کو، حکمرانوں کو، یہ عوام کی سٹیٹ ہے، یہاں پر کوئی مارشل لا نہیں ہے، یہاں پر کوئی ڈکٹیٹر نہیں ہے، اگر کوئی ڈکٹیٹر ہو تو ہم کسی ڈکٹیٹر کو نہیں مانتے، کشمیر کے عوام کسی ڈکٹیٹر کو قبول نہیں کریں گے۔
4: آپ کو بتا دیں کہ گلگت بلتستان کے بعد 27 جولائی کو پاکستان کے قبضے والے کشمیر یعنی پی او کے میں ودھان سبھا چناؤ کرائے جائیں گے۔ پی او کے کی ودھان سبھا میں کل 53 سیٹیں ہیں، ان میں سے 45 سیٹوں پر سیدھے چناؤ ہوتا ہے، جبکہ 8 سیٹیں مہیلاؤں، تکنیکی وشیشجوں اور دھارمک ودوانوں کے لیے آرکشت ہیں۔ لیکن پی او کے کی جنتا اپنے حق کے لیے جنگ لڑ رہی ہے، مہنگائی، بجلی اور بے روزگاری پر پاکستان کی سرکار کے خلاف گرج رہی ہے، اور اسی حق کے لیے انہیں منیر کا قہر جھیلنا پڑ رہا ہے۔
7: 3-4 سال سے ہم اپنے حق کے لینے کے لیے نکلتے ہیں تو آپ ہمیں بدلے میں شہادت دیتے ہو، ہم آٹا سستا بجلی سستی جیسی بنیادی حقوق کے لیے نکلتے ہیں تو ہمیں آپ بدلے میں لاشیں دیتے ہو، خون رنگ لائے گا، انقلاب آئے گا۔
4: اب پاکستان پی او کے میں بری طرح سے گھرا ہے، پی او کے والوں نے خود اپنی آزادی کی گھوشنا کر دی ہے۔ اس بیچ پاکستان کی سول سوسائٹی نے بھارت پاکستان کے بیچ دوستی بڑھانے کی وکالت کرنے کے لیے ایک چٹھی لکھی ہے۔ بڑی بات یہ ہے کہ اس چٹھی میں 56 پاکستانی اور 61 بھارتیوں کے ہستاکشر ہیں۔ اس چٹھی میں لکھا گیا ہے کہ بھارت اور پاکستان کے بیچ کوٹنیتک سمبندھ پھر سے بحال ہوں، دونوں دیشوں کے اچھایوک نیوک کیے جائیں، سامانیہ ویزا سیوا شروع ہو، ویاپار کے لیے اٹاری واگھا کھلے، مظفر آباد لاہور سیوا شروع ہو، سمجھوتا تھار ایکسپریس چالو ہو، کرگل سکردو روٹ پر یاترا ہو، ہوائی شیتر کھولا جائے، موسٹ فیورڈ نیشن درجہ واپس دیا جائے، کرتارپور، نیلم گھاٹی، شاردا پیٹ کھلے، میڈیا پترکاروں پر پرتیبند ہٹائے جائیں، جموں کشمیر مدے پر بات ہو، 2004 سے 2007 کے کشمیر فریم ورک پر بات ہو۔ وہ پاکستان دوستی چاہتا ہے جس نے پہلگام میں نرسنہار کیا، وہ پاکستان بھارت کے ساتھ امن کی آشا رکھتا ہے جو صرف اور صرف برہموس کی بھاشا جانتا ہے۔ جب پی ایم مودی درجن بار کہہ چکے ہیں کہ آپریشن سندھور جاری ہے، جب پی ایم مودی درجن بار کہہ چکے ہیں کہ خون پانی صاف نہیں بہے گا، تو پھر پاکستان سے دوستی کا سوال ہی کہاں اٹھتا ہے۔ بھارت سرکار ایسی چٹھیوں والی پہل کو سرے سے نکار رہی ہے۔
8: واجپئی جی کہتے تھے آپ دوست بدل سکتے ہیں، آپ ہمسایہ نہیں بدل سکتے، بات چیت کر لیجیے۔ جب وہ بات چیت کرتے تھے راستے اور کھولیے۔ جو آر ایس ایس کی لیڈرشپ ہے، جیسے ہوس بولے ہے یا بھاگوت جی ہے، تو وہ بھی کہتے ہیں کہ بات چیت کرنا ضروری ہے پاکستان کے ساتھ، آواجاوی ہونی چاہیے، ٹریک ٹو ڈپلومیسی چل رہی ہے۔ تو مجھے لگتا ہے کہ اوور آل ایک ریئلائزیشن ہے۔
9: ان کی اگر بیک ہسٹری دیکھی جائے، وہ کہیں نہ کہیں پاکستان میں بیٹھے ایسے لوگوں کے لاڈلے رہے ہیں جنہوں نے جموں کشمیر میں اس ومرش کو جنم دیا تھا، جس ومرش نے یہاں پہ ایتھنک کلینزنگ، ایکزوڈس جسے کہیں گے، کشمیری پنڈتس کا کیا۔
4: یہ چٹھی سینٹر فار پیس اینڈ پروگریس کے چیئرمین او پی شاہ کی اور سے لکھی گئی ہے، جنہوں نے بھارت کی طرف سے 61 پہ دستخط کیے ہیں۔ بھارتیہ پکش سے فاروق عبداللہ، محبوبہ مفتی، منی شنکر ائیر، آر جے ڈی کے منوج جھا، ٹی ایم سی کے تمام نیتا اور پورو را پرمکھ اے ایس دولت کے ہستاکشر ہیں۔ تو پاکستان کی طرف سے پورو ودیش منتری خورشید محمود قصوری سمیت 56 پاکستانی شہری بھی ہیں جو چاہتے ہیں کہ بھارت اور پاکستان میں بات چیت ہو۔ آج تک بیورو۔
3: خبر ٹرمپ کے اس کھیل کی جس سے شانتی سمجھوتے کی ڈیل فیل ہو سکتی ہے۔ امریکہ اور ایران کے بیچ شانتی سمجھوتے کے باوجود دونوں دیشوں نے ایک دوسرے پر حملہ کر کے سمجھوتے کا الگھن کیا۔ اس بیچ امریکی میڈیا میں چھپی رپورٹ میں دعویٰ کیا گیا کہ ٹرمپ ایک بار پھر سے ایران پر حملے کی بڑی تیاری شروع کر چکے ہیں۔ وہیں اسرائیل کے پردھان منتری نیتن یاہو نے بھی سنکیت دیے ہیں کہ ایران کے ساتھ تیسرے راؤنڈ کا یدھ کسی بھی سمے شروع ہو سکتا ہے۔ اب سوال یہی ہے کہ ایران کو لے کر آخر ٹرمپ کے دماغ میں کیا چل رہا ہے۔